जानेर चुबुक्क लागेका छौं राजा गोस्वामीले भने यो बालकले अपाङ्गले क्या गर्ला भन्ने मनसाए गयो सबैले मुस्कुराए उनले प्रश्न गरे यो त मानिसको सभा हो एकदम विद्वानको सभा हो भनेर म यहाँ आए यो त सबै चमडातिर हेर्दा रहेछन् मलाई कसैले चिनेका छैनन् भनिदियो त्योभन्दा साथै राजाको कानमा आवाज पर्यो राजा आफै आसनबाट आएर उनलाई आसनमा राखेर त्यो शब्द किन आयो प्रश्न उत्तर गर्दा गर्दा राजालाई प्रश्न गरे ऋषिले ल तपाईँ यो सपनाको उत्तर मैले दिनुपर्छ भनेपछि यो जनकपुर राज्य तपाईँको कि तपाईँ जनकपुरको राजा सोचेर मलाई उत्तर दिनुहोस् भनेपछि म यहाँ पहिले पनि राजा हुनु हो पछि पनि राज्य होला म जनकपुरको राजा हुँ जनकपुर राज्य मेरो मात्रै हो भन्न सक्दैन त्यसो भएपछि तपाईँ त्याग्न सक्नुहुन्छ उनले कबुल भयो म त्याग्नै सक्छु त्याग्नुहोस् त त्यस भएपछि भन्दा त्यही अवस्थामा उनले तयार भए तयार भएकै अवस्थामा उहाँलाई तत्त्व ज्ञान भयो रोक्नुहोस् भनेर जो अस्तुलोकदेखि दृष्टिमान लोकसम्म सर्वव्यापक परमात्मा छ त्यो उहाँलाई आफ्नो सवारमा जाने तयारैकै अवस्थामा तत्त्व ज्ञान दिएर तपाईँले मनले त्यागे भइगयो अब तपाईँ सिर्फ निमित्त हो यो रमे राम कणकणवासी रमे राम प्रभुले जो गर्छ गर्छ तपाईँ नाम जपेर भजेर बस्नुहोस् ध्यान गरेर निष्पक्ष रूपले राज्य सञ्चालन गर्नुहोस् भनेर आदेश दिन राजा जनक त्यो अष्टवक्रको बाल ऋषिको शब्दलाई शिरोपण धरेर गरेर राज्य सञ्चालन गरे अनि जनकपुरका राजा भएर आज जति हिन्दू राष्ट्र छन् अथवा अरू राष्ट्र छन् विदेही राजा को छ भन्दा एउटा जनकपुरमा को नेपालको जनकपुरमा बस्ने राजा जनक मात्रै विदेही भनिएको छ हरेक पुराणमा तसर्थ जो परमात्मा छ यो परमात्मालाई जान्नको लागि तिमरा गए रवि उगते कुमति गई गुरु ज्ञान सुमति गई अति लोभसे भक्ति गई अभिमान तिमर भनेको अन्ध्यारो हो अन्ध्यारो तब जान्छ जब सूर्यको प्रकाश हुन्छ हाम्रा कोठाको अन्ध्यारो तब जान्छ जब भित्र रहेका बत्तीहरू प्रज्वलित हुन्छन् तिमर गए रवि उगते कुमति गई गुरु ज्ञान सुमति गई अति लोभसी भक्ति गई अभिमान कि कसैको परीक्षा गर्न अभिमान आयो कि कसैलाई दबाउने अभिमान आयो या धनको अधिपतिको अभिमान आयो विद्वान भएर पनि या भक्तिमा म श्रेष्ठ छ भन्ने अभिमान आयो त्यो अभिमानले सोही व्यक्तिलाई खाइदिन्छ त्यो इतिहासतिर फर्केर हेर्दा रावण कम्ती धनी थिएनन् कम्ती विद्वान थिएनन् उनले वेद गीता उपनिषद सबै पढ्दथे ऋषि पुलस्त्यका नाति विश्रवा ऋषिका छोरा थिए अन्तमा कुमती आयो भएको ज्ञान सिप सब बिर्सेर उनलाई अभिमान आयो त्यो वनमा बस्ने झोपडीमा बस्ने कदापि भगवान होइन यिनले भगवान भनेर भ्रमित छन् त्यो सामान्य मान्छे हो भन्ने अभिमान आयो अन्तमा त्यो अभिमानले रावणलाई खायो आदरणीय श्रोता महानुभावहरू तसर्थ यो अभिमानले सबैलाई खान्छ म अधिक समयको सहारा लिन सक्दैन आजका प्राविधिक मित्रलाई हार्दिक मंगलमय शुभकामनाका साथ
दुई लाइन भजन राख्ने इच्छा गर्दै आफ्नो शब्दलाई यहाँ पूर्ण विराम दिन्छु। नमस्कार, प्रणाम।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
4: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
9: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
10: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
9: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
10: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
9: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी, ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी, भोटेकोशी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी,
10: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद, कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई,
9: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन, 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै, खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै,
10: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत, इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी,
9: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत, आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने, टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
10: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकुसी बाढ़ीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बाढ़ीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रमन्त्री सुशील खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
9: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
12: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जलत मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
9: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
10: सरकारले भोटेकोशी बारीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको सालासुङ्गी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
9: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण जनवर्गीय संगठन हरूको समायोजन सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अप्राप्त
13: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो
9: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ
14: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: रहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको गोर्खापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटा लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ, त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चीनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चीनी बिक्री हुन थालेको छ। उपत्यका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
5: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसीबोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दशैंमा खसीबोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसीबोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसीबोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने उल्लीका रक्षा कवच शीर्षकमा सुरजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि

0: ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर, 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर, करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। 2.5 महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्ड अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर, बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। नंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उड़ानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
0: साझा खबरमा अब खेल खबर, नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलशुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पारे। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 को अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 को बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 को जीत निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
1: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
4: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
5: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले यसको पोषण यति चाँडै देखिसकेको छैन।
4: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
6: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं, र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
4: अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नै हुनुहुन्छ।
7: सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
4: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
8: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो, र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन्, तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
0: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिम सँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
1: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
0: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उड़ान नरोक्ने इरान एयरको दावी।
1: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
0: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ। पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेला लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अपनाउँदै। नेपालमा भारी वर्षा हुने बनेपछि यहाँका स्थानीय तह छलफलमा जुट्दै विपदका बेला सबै जुट्न टीकापुर नगरपालिकाको आग्रह। जानकी गाउँपालिकाको गाउँपालिकाले बजार अनुगमन गर्यो। दर्ता नभएका पसलमा मूल्यसूची नराखेका र मापदण्ड पालना नगरेका व्यवसायीलाई पालना गर्न निर्देशन। र रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रमको यस वर्ष 30 करोड़ बजेट। अब खोज खबर विस्तारमा। असोज 9 गतेदेखि 11 गतेसम्म अति भारी वर्षाको सम्भावना देखेकाले कैलालीको टीकापुर नगरपालिकाले पूर्व तयारी थालेको छ। मंगलबार बेलुका बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीको जोखिम ठूलो हुन सक्ने भएकाले चिन्ता व्यक्त गरेका छन्। बैठकमा सहभागीहरूले सरकार, दल, समुदाय सबै परिचालन हुनुपर्ने सहभागीहरूले आवश्यकता उलाएका छन्। नगरपालिकामा बजेट कार्यान्वयन नभएकाले विपदमा आवश्यक साधन, औषधि र उपकरण परिचालनमा कठिनाई हुने बताएका छन्। कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले सरकारको काम पहिला खर्च गर्ने पछि भुक्तानी दिने भएकाले बजेट नभए पनि पूर्व तयारी र प्रतिकारका काममा सबै जुट्नुपर्ने बताउनुभयो। जोखिमपूर्ण क्षेत्र व्यवस्थित बनाउन प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई जानकारी गराएको र त्यहाँबाट कोही केही नभएको आफ्नो अनुपस्थितिमा नगरसभा भएकाले अख्तियारीका लागि दबाव दिन नमिल्ने बताउनुभयो।
1: नगरसभा भएको एक हप्ताभित्र अख्तियारी दिइसक्नुपर्ने स्थानीय सरकारको नियमभित्र पर्छ। तर नगरसभा भइसकेको 1.5 महिनासम्म अख्तियारी नबुझ्ने, नबुझाउने, नलिने, नदिने, अहिले आएर कानून सम्बद्ध नभएको चिजलाई मलाई अख्तियारी दे भनेर जुन मलाई दबाव आएको छ, यसको बारेमा सम्पूर्ण राजनीतिक दल, यहाँका बुद्धिजीवी, समाजसेवीले पनि यसको बारेमा सोच्नुपर्ने कुरा छ। म जुन सभामा मलाई त्यो सभाबाट बाइकट गरेर बाहिर दुधबाट माफु झिकेर फालेको सभालाई अहिले के कस्तो छ त्यसलाई मलाई अख्तियारी दे भनेर मलाई चारैतिरबाट दबाव आएको छ। मेरो आग्रह के छ भनेपछि नियमसम्मत हामीले अगाडि बढ्नुपर्छ। यो स्थानीय सरकार हो, नियम छ, कानून छ, नियम कानून भन्दा यो ठूलो कोही पनि छैन। नियम कानूनसम्मत गरेर हामी अगाडि
0: जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सरकारी निकाय परिचालन हुनुपर्ने र समुदाय बलियो बनाउनुपर्ने बताउनुभयो।
2: यति ठुलो जोखिमको कुरा गर्ने अनि हाम्रो एकपल्ट मात्र कति काम गर्छ भने अब प्रोभिन्स लेभलको अब त्यो खालको अब सहयोग चाहिन्छ कि चाहिँदैन, सेन्ट्रल गभर्मेन्टको सहयोग चाहिन्छ कि चाहिँदैन, होइन हामी आफै अब क्यापेबल छौँ भने त के भन्नु छैन। होइन भने एउटा पालिकाले पालिकासित कति क्यापेसिटी हुन्छ, कति क्यापेसिटी, फेरि अलिकति आफ्नो कुरा सुन्दा त अलि अनौठो अनौठो जस्तो पनि लाग्यो होइन। त्यही भएर यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बाटो छ। तपाईँहरूले सबै अब यो गर्दा फेरि एउटा सिङ्गल अन्तको लेफ्ट हिँड्दैन र मलाई चाहिँ डेलिकली के लाग्छ भने तपाईँ हामी बलियो भएर के हुने होला, फेरि केही हुने होला होइन। जबसम्म तपाईँ हामीले कम्युनिटीलाई बलियो बनाउँदैन तबसम्म तपाईँ हाम्रो एकपल्ट त्यति धेरै काम गर्छ।
0: अति भारी वर्षा आएपछि नगरपालिकाको वडा नम्बर 8 को जोखिममा रहेको पुदाल टोल बस्ती सार्ने, वडा नम्बर 5 र 8 मा नदी नियन्त्रणका लागि रानीजमरा कुलरिया सिंचाई आयोजनाको सहयोग माग्ने निर्णय भएको छ। आजभोलि पनि देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। ती वायुको प्रभावले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी सूचना जारी गरेपछि यहाँका स्थानीय तह पनि सतर्कता अपनाउन जुटेका छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
3: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजगता अपनाउन आग्रह गरेको छ। हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ। यस प्रणालीको मुख्य असर विशेष गरी असोज 9, 10 र 11 गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढ़ी प्रभाव पर्ने देखिएको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनु पर्ने मौसमविदको भनाई छ। लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग र सुदूरपश्चिमका दक्षिणी पहाड़ी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको छ। यो वर्षाले देशका सबैजसो स्थानमा प्रभाव पार्ने देखिएकाले सबै नागरिक सचेत हुनुपर्ने तर भारी तथा अति भारी वर्षा हुने सम्भावना देखिएका क्षेत्रका नागरिकलाई बढ़ी सचेत हुनुपर्ने मौसमविद विभूति पोखरेल बताउनुहुन्छ।
4: जुन यो बंगालको खाड़ीमा बनेको छ, जुन यो न्यूनचापीय क्षेत्र होइन, यो न्यूनचापीय क्षेत्र चाहिँ अब अझै बलियो बन्दैछ। विशेष गरी यो शुक्रबारबाट चाहिँ हामीले अलिकति सावधानी नै अपनाउनु पर्ने हुन्छ है। यो चाहिँ हेभी रेनफल एकदम भारी वर्षा है र थन्डर स्ट्रम पनि यो मेघगर्जन चट्याङ सहित विशेष गरी चाहिँ अब यो पश्चिम नेपालमा पनि सम्भावना देखिएको छ है। समग्रमा हामीले बुझ्नु पर्दाखेरि धेरै ठाउँहरूमा मध्यमसम्मको वर्षा होइन, केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षा र एक दुई ठाउँमा अति भारी वर्षाको पनि सम्भावना रहन्छ। यसैका कारणले हुन सक्ने बुचाइ बाढ़ी पहिरो गेग्रान बहाव होइन यो जोखिम रहेको शहरी तथा तराईका क्षेत्रहरूमा चाहिँ अब डुबानको पनि जोखिम रहन्छ। ठूला साना नदी नाला खोलाहरूमा चाहिँ अलिकति पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन होइन कृषि स्वास्थ्य पर्यटन लगायत होइन यो नदी क्षेत्रहरू चाहिँ आसपासको यो निर्माण कार्य सड़क तथा हवाई यातायात पनि प्रभावित हुन सक्नेको भएर आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ।
3: मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने भनेपछि यहाँका स्थानीय तहहरूले पनि यो सूचनालाई गाउँटोल स्तरमा पठाउन थालेका छन्। वर्षापछि आउने बाढ़ी पहिरो तथा भूक्षेबाट हुने क्षति कम होस् भन्ने उद्देश्यले विभिन्न माध्यमबाट आफूहरूले टोल टोल तथा व्यक्तिहरू समक्ष सूचना पुगाउने काम गरिरहेको बताउनुहुन्छ जानकी गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसी।
5: जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हामीलाई प्राप्त सूचना अनुसार असोजको 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश त्यसमा पनि कैलाली जिल्लामा भारीदेखि अति भारी वर्षा हुने भनेर हाम्रो पूर्वानुमान भए अनुसार हामीले अहिले खास गरी जानकी गाउँपालिकामा चाहिँ हाम्रो पूर्व सूचना संयन्त्र मार्फत पूर्व सूचनाको कुरालाई हामीले प्राथमिकतामा दिएर काम गरिराखेका छौं। अहिले हामीले पूर्व सूचना अन्तर्गत हाम्रो यो पूर्व सूचना संयन्त्र प्रणाली छ, त्यो प्रणाली मार्फत एसएमएस गर्ने कुराहरू हामीले गरिराखेका छौं भने त्यस्तै हाम्रो समुदाय स्तरमा जुन जोखिम बस्तीहरू छन् खास गरी कर्णाली नदीको तटीय क्षेत्रमा रहेका कर्णाली नदी तटीय क्षेत्रका वार्ड नम्बर 3, 6 र 9 र पथरिया नदीको वार्ड नम्बर 4 र 7 यी 5 वाडालाई बढी टार्गेट गरेर हामीले पूर्व सूचनाहरू दिइराखेका छौं भने अन्य वाडाहरूमा समेत हामीले निरन्तर यो वर्षा हुने 9 देखि 11 भनेपछि अहिले धान बाली किसानहरूको लगभग धान बाली पनि पाकिसकेको अवस्था र पाक्दै गरेको अवस्था पनि छ। त्यसैले हामीले समग्र गाउँपालिकामा नै पूर्व सूचना दिइराखेका छौं भने ती 5 वटा वाडाहरूमा त्यहाँको पूर्व सूचना कार्यदल मार्फत अझै समुदायको घर घरमै खबर पुग्ने गरेर 9 देखि 11 को यो जुन भारीदेखि अति भारी वर्षाको सम्भावना भनेको छ यसलाई पूर्व तयारीका साथ बस्नुहोला भनेर हामीले समुदाय स्तरको विपद व्यवस्थापन समिति मार्फत पूर्व सूचना कार्यदलले यसरी काम गरिराख्नु भएको छ। अर्को कुरा हाम्रो जानकी गाउँपालिकामा 3 वटा बहुउपयोगी साइरनहरू छन् जुन साइरन मार्फत पनि हामी अडियो प्ले गरेर अडियो मार्फत पनि हामीले सूचना दिइराखेका छौं त्यो समुदायका मान्छेहरूलाई। यो पूर्व सूचना अहिले पछिल्लो समयमा मिलिराखेको छ, यहाँहरूले व्यवस्था नगर्नुहोला।
3: यसै गरी टीकापुर नगरपालिकाले पनि जोखिम क्षेत्रको पहिचान गरी सबैसँग समन्वय र सहकार्य गरी विपदबाट हुने क्षति घटाउने काममा लागिरहेको बताएको छ। टीकापुर नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी।
6: टीकापुर नगरपालिकाले जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन भनेर जारी भएको छ, त्यो सूचना बमोजिम चाहिँ हामीले सबै ठाउँमा सम्प्रेषण गरेका छौं यो सूचना, र विभिन्न टोल विकास संस्थाले र वर्गहरूले माइकिङ लगायतका कार्यहरू चाहिँ गरिराख्नु भएको छ। कतिपय ठाउँमा धानहरू पाकिसकेको अवस्थामा हामीले धान चाहिँ भित्राउनु नभएपछि चाहिँ यदि काट्न भ्याइन्न भने नकाट्नुहोला भन्ने खाले हामीले सूचनाहरू सम्प्रेषण गरेका छौं, र सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दै गर्दा इलाका प्रहरी कार्यालय र टिकापुर नगरपालिकाको उसमा यो चाहिँ हामीले एउटा जिङ्गल तयारी गरेर इलाका प्रहरी कार्यालय मार्फत नै सबै ठाउँमा हामी माइकिङ गर्छौँ र हामी प्रत्येक दिन अब यो सूचनाहरू अपडेट हुँदै नागरिक समक्ष पुर्याउनलाई कामहरू गरिराखेका छौँ। सँगसँगै अब टिकापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र भएको हुनाले जुन टिकापुर पार्क भन्दा माथितिर जुन रानी जमराकुला सिँचाई आयोजनाले हामीले भदौमा नै बैठक व्यवस्थापन समितिको निर्णय गरेर अनुरोध गरेका थियौँ, त्यो बोल्डर खसाल्ने कार्य सम्पन्न भएको छ र सँगसँगै त्योभन्दा उत्तरतर्फ अझै पनि जोखिम देखिएको क्षेत्रमा हामीले पत्राचार गरेका छौँ, त्यो काम पनि उहाँहरूले गर्ने भनेर आश्वासन दिनुभएको छ पालिकालाई। र अहिले भनेको सबैभन्दा बढी चाहिँ यो 9 गतेदेखि 11 गतेको लागि हामीले भनेको सूचना नै दिने हो सबैलाई, पूर्व सूचना दिएर सुरक्षित तरिकाले बस्नको लागि नागरिकहरू चाहिँ अलि धेरै चनाको हुनु पर्यो भन्ने हाम्रो चाहिँ पालिकाको तर्फबाट हामी सन्देश दिन चाहन्छौँ।
3: मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार यदि वर्षा भयो भने ठूलो धनजनको क्षति हुन सक्छ, त्यसकारण त्यो क्षति घटाउनका लागि हामी सबैले सचेत हुनुपर्ने जरूरी देखिन्छ।
0: सहकर्मी रत्नापुन मगर खोज खबरमा जानकी गाउँपालिकामा बजार अनुगमन गरियो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
0: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संध्या खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। कैलालीको जानकी गाउँपालिकाले बजार अनुगमन थालेको छ। बजार अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभएका, पसलमा मूल्य सूची नराखेको र मापदण्ड पालना नगरेकाले मापदण्ड पालना गर्न निर्देशन दिएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
4: जानकी गाउँपालिकाले बजार अनुगमन गरेको छ। पालिकाभित्र सञ्चालनमा रहेका पसलबाट बिक्री वितरण गरिने सामानको गुणस्तरीयता चेक जाँच गर्ने उद्देश्यले बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। दुर्गौली बजार अनुगमन गर्दा पसल दर्ता भए नभएको, नवीकरण भएको नभएको, सामानको मूल्य सूची राखे नराखेको, सामान म्याद सकिएको नसकिएको लगायतको कुरा हेरिएको थियो। अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष लालमती कठरियाले अनुगमनको क्रममा डरे तथा मूल्य सूची कुनै पसलमा भएको र कुनै पसलमा नभएको पाइएको बताउनुभयो। दर रेट तथा मूल्य सूची नराखेका पसल संचालकलाई आगामी दिनमा दर रेट मूल्य सूची राख्न सरसफाईमा ध्यान दिन सल्लाह सुझाव दिनुभएको छ।
5: ठिकै छ, व्यवस्थित पनि छ, सरसफाई पनि राम्रै भएको छ। अनि कुनै कुनै उसमा दर रेट त टोक्नु भएको छ। सामान किन्दाखेरि जुन दिनुपर्ने प्यान सहितको भ्याट बिलको पनि सबै व्यवस्था गर्नु भएको छ। कुनै कुनै पसलमा दर रेट पनि टोकेको छैन, सही दिने गरेछन्। तर त्यो सामानको जुन टोक्नु पर्ने मूल्य दर रेट चाहिँ टोके छैनन्। र मैले उहाँहरूलाई भने, अब जस्तै आगामी दिनमा मैले अनुगमन गर्न आउँदा तपाईँहरूको यो सरसफाई अझै व्यवस्थित हुनु पर्यो, सल्लाह सुझाव पेटी राख्नु भएको छैन भने त्यो पनि राख्नुहोला। र यो दर रेट अनिवार्य रूपमा राख्नुहोला, जस्तै अब प्रति केजी जेरीको कति, समोसाको कति, मिठाईको कति, त्यो चाहिँ अनिवार्य रूपमा राख्नुहोला। र अर्को पटक आउँदाखेरि त्यो देखियोस् र मैले भनेको कुरा चाहिँ लागू होस् भनेर चाहिँ सल्लाह सुझाव दिएको छु। सरसफाईको कमी कमजोरी देखियो, त्यो चाहिँ एकदमै सरसफाईमा ध्यान दिनुहोला। अब सरसफाई भएन भने बासी बचेको केही छ भने मिठाई भयो, समोसा, जेरीहरू त्यस्तो बिक्री नगर्नुहोला।
4: पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकले मासु काट्ने वटशालामा सरसफाई नभएको देखिएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। योजना तथा अनुगमन शाखाका सन्दीप साउटले स्थानीय तहमा व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने बताउनुभयो।
6: तपाईँले उतातिर उद्योगतिर स्थानीय तपाईँ त बस्नुमा त जानकी गाउँपालिकाभित्र वार्ड नम्बर 1 हुनुहुन्छ पसल होइन, त्यसरी तपाईँको यो पसल कहाँ छ? जानकी गाउँपालिकाभित्र छ, वार्ड नम्बर 1 छ भने तपाईँको यो ठाउँमा तपाईँले व्यवसाय गरेको बापत राज्यलाई स्थानीय सरकारलाई एउटा कर
4: व्यापारी परमिला चौधरीले पालिकाबाट अनुगमन गर्नु राम्रो काम भएको बताउँदै यो अनुगमनले आफूलाई सचेत गराएको बताउनुभयो। अर्का व्यापारी राजेन्द्र नेउपानेले पसल अनुगमन बजार चोक चौराहामा मात्र नभएर गाउँको भित्रतिर पनि गर्नुपर्ने, वर्षको एक पटक मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो।
7: गाउँपालिकाको नेतृत्वमा अनुगमन भयो एकदम राम्रो पक्ष हो। यो अनुगमन वर्ष दिनमा एक पटक आउनुभन्दा पटक पटक आएर सुझाव दिए झन् राम्रो जस्तो लाग्छ मलाई, किनभने कहिले काहीँ काम गर्दा गर्दै पनि केही मिस्टेक हुन सक्छ, त्यो सुधार हुने मौका पाउँछ व्यापारीले। राम्रो छ, हाम्रो पालिकाले नेतृत्व गरेको यो अनुगमन प्रणाली ठिक लागिरहेछ, निरन्तर हुनु पर्यो। र यो भित्रभित्रको ग्रामीण पसलमा पनि जानु पर्यो, फोकस गरेर चोकै दोकानलाई मात्र केन्द्रित गर्न भएन, किनभने अधिकतम साना साना पसलमा धेरै बिग्रेका सामानहरू मैले देख्छु, तिनीहरूलाई मैले फोकस गरेर गाली गर्न खोजेको होइन। त्यहाँ पनि जानु पर्यो किनभने अयोग्य सामान त्यहाँ धेरै बिक्री गरेको छ गाउँतिर, त्यहाँ पनि जानु पर्यो। हाम्रो पालिकाको ध्यान त्यहाँ पनि जाओस् भन्छु मैले।
4: अनुगमनमा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, स्थानीय बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्रभान बम, स्वास्थ्य शाखाका शोभा चौधरी, कृषि शाखाका ममता राणा, कर्मचारी दिलबहादुर चौधरी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमनपछि अनुगमनको कामलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको छ। अनुगमनका क्रममा दुर्गौली बजारमा रहेका किराना पसल, होटल, वटशाला लगायतको अनुगमन गरिएको थियो।
3: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। कैलालीमा संचालित रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरको यस वर्ष 30 करोड़ बजेट रहेको छ। आयोजनाले कृषि तथा पशुपालन र प्रविधि विकासमा यो बजेट खर्च गर्ने भएको छ। आयोजनाले आलू खेती, केरा खेती, बीजवृद्धि जस्ता कार्यलाई प्राथमिकता दिइरहेको बताएको छ। यसका साथै कोल्ड स्टोर निर्माणको कार्य 95% सकिएको र यसै वर्ष मंगिरबाट सञ्चालन गर्ने तयारी रहेको आयोजनाका कोर्डिनेटर भरत कर्णेलले जानकारी दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420।

0: कबू कापी रहीठ कबू पेन्सिल रहीठ कबू झोले फटाका आजी काकना हो काकना हो बाबा फिर उस बाटिन गतिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहुत तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटी ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
12: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनालाई सदर गरेको छ न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी मिना दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो माफी मिना विरूद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन खारेज भएको छ जेठ 2080 राष्ट्रपति पौडेलले संविधानको धारा 276 अनुसार चौधरीलाई माफी दिने निर्णय गर्नुभएको थियो खोज खबरमा अब पालो जनआवाजको महिलाहरू आय आर्जनसँग जोडिन आवश्यक देखिन्छ आजको जनआवाजमा हामीले तरकारी खेती गरेर आफैले बिक्री गर्ने केही महिलाहरूलाई महिलाले कमाउँदा के सहज हुन्छ भनी सोधेका छौ
13: म नाम हो कविता चौधरी गाउँ गलौरी लगेला ती डुटिन मेरा बस ढेर त नाइ हो बावै लौका टराई काँक्रा बावै भिन्डी बा आउ त नाइ हो और समय में अब मिल जाए तब खेती करती गोटगट मंजूरी चल दी थी टीना बेच थी जा तो मिल जाए कबो बन जाए 1000 रुपए कबो बन जाए 2000 कबो बन जाए 300 कबो बन जाए 200 जस्ते बना 2 रोज पर 3 रोज पर कबो हफ्ता पुग जाए तब जी थी लड़का बाते घर परिवार आते नाइ कमाई बटो कहा मिली ना कमाईना जरूरी बा नून लेहक परात मिर्चा लेहक परात लड़कन के कापी पीएल सिंह हुई जाए ठोमे से गोट गाद अपन हमसे हटा बिंदास खर्चा करबो एक चुट नाइडर बोट दवाई तो फरबे नहीं करा अपन खाना हटो ठोठो डर थी अब वैसे तो हमसे अपन एक चीज खाए लग लगाई थी वह बेचे ही थी कना बड़ा मदद लागत सकारे से पैसा दोपहर के बुट दोपहर से पैसा आए तो मदद लागत सकारे से पैसा आए मोर नाम रामा चौधरी जानकी चार मुनवा तरकारी खेती तो मैं भखरे करा तू देखा सीखी सीख गिनू आप समय में हमें
14: खेतो लगे थी हुई तैयार पाँच सौ छह सौ आठ सौ जननी मनाई थे पैसा कमेना जरूरी बाबे का ही सी पुरुष मने की लकेली कहाँ सम कमेही ना हमरे थोड़ बहुत घर चला ले थी लड़का बच्चन टिफिन सिफिन सब बना डर थी ना अब मिल मिल के कर बोटो सब जन सहज परी ना घर खर्चा चले ना हो गई।
12: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमाईको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। आफ्नो आवास सहित गाछबासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमाईको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमाईको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले मुक्त कमाईको आवास लगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना। स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अपनाउँदै नेपालमा भारी वर्षा हुने भनेपछि यहाँका स्थानीय तह छलफलमा जुट्दै विपदका बेला सबै जुट्न टीकापुर नगरपालिकाको आग्रह। जानकी गाउँपालिकाले बजार अनुगमन थाल्यो। दर्ता नभएका पसलमा मूल्य सूची नराखेका र मापदण्ड पालना नगरेका व्यवसायलाई पालना गर्न निर्देशन। र रानी जमरा कोलरिया सिंचाई आयोजना कृषि कार्यक्रमको यस वर्ष 30 करोड़ बढे। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्ने।
2: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: छिछि, कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
1: कागजात हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टीकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-77-90 र 98-15-60-67-05।
5: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
5: विवाह
6: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीप का साथ ही ज्योतिषी परामर्श तथा संपूर्ण कर्म कांड लगायत आवश्यक सामग्री एक पाइन्छन्।
5: ओहो, त्यसो भए विवाह को पूजा को सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्री को राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाह को सामान पनि मंगलेश्वरी पूजन भण्डार बाटै लिन जाऊ है।
6: अवश्य, तपाईको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
7: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
1: श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 7 गते बुधबार, तदनुसार सेप्टेम्बर 23 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि, मेष राशि हुनेहरूको लागि पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोला। वृष राशि हुनेहरूको लागि पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरूको वृद्धि हुनेछ। मिथुन राशि हुनेहरूको लागि रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षण बनाउन सफल रहनुहुनेछ। वाणीले गर्दा आफन्तसँग मनमुटाव हुन सक्छ। कर्कट राशि हुनेहरूको लागि अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचक्राई गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ, विचार गर्नुहोला। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। कन्या राशि हुनेहरूको लागि सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद वा मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। तुला राशि हुनेहरूको लागि कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। वृश्चिक राशि हुनेहरूको लागि अचानक धन लाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। माता पिताको आशीर्वाद लिएर नौकरी वा पेसामा अगाडि बढ्दा रोकेका कामहरू सफलता मिल्नेछन्। मकर राशि हुनेहरूको लागि कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। कुम्भ राशि हुनेहरूको लागि नजिकको व्यक्तिको समस्या बुझेर सहयोग गर्न सकिनेछ। घरको वातावरण आत्मीयता बढ्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कामलाई सानो सानो भागमा बाँड्दा सहज हुनेछ। कागज पत्रमा आवश्यक सुधार गर्न सकिनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 0915612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

स्वदेशगानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमीठ, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, कार दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
1: कामदार आवश्यकता सम्बन्धी सूचना:
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु दिदी, जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिँ

0: विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584 89 213, इमेल ocmcticapur@gmail.com।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार, कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक। कार्यक्रम हाम्रो शिक्षा सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज द्वारा उत्पादित कार्यक्रम हो। कार्यक्रम हाम्रो शिक्षा तपाई हरेक साताको यसै समयमा सामुदायिक रेडियो टिकापुर एफएमबाट सुन्दै आइरहनु भएको छ भने अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी राष्ट्रिय शिक्षा दिवसको अवसरमा टिकापुरमा भएको कार्यक्रमको एक झलक सुनाउनेछौ। टिकापुरमा असोज 2 गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। टिकापुरमा रहेका कक्षा 11-12 सञ्चालित विद्यालयका विद्यार्थीहरू सहभागी थिए। अब सुनौ कार्यक्रमको एक झलक।

0: विपक्ष कहाँ मसरी कुछ तपाईँ कारण कुन स्केलमा कति सन्दर्भ खेती हुने गरी हुँदैन यसमा नागरिकको पनि त्यत्तिकै भूमिका रहेको छ त्यसैले अब हामी एकजुट भएर वृक्षारोपण गरौं विपद सचेत बारे जानकारी हौ वातावरण संरक्षण गरौं र अन्तत म के भन्न चाहन्छु भने जलवायु परिवर्तनलाई व्यवस्था नगरौं विपदलाई भाग्यको भरमा नछोडौं र स्थानीय सरकार र नागरिक हातेमिलो गर्दै सुरक्षित र समृद्ध समाजको निर्माण गरौं भन्दै मेरा दुई शब्द यही अन्त्य गर्न चाहन्छु धन्यवाद
1: धन्यवाद नानी आफ्नो विचार अब यसपछि पुनः म प्रतियोगितामा आफ्नो भनाइ राख्नुको लागि कर्णाली मावि सत्यका भाइ गजेन्द्र नेउपानेलाई अगाडि निम्ति आउँदछु
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू यस विषयमा बोल्न पाउँदा आफूले गर्व मान्छु किनभने जलवायु परिवर्तनका कारणले विभिन्न मानिसहरूलाई साथ देशहरूलाई पनि समस्या परेको छ जलवायु परिवर्तन भनेको वातावरणमा हुने परिवर्तन हो जलवायु परिवर्तन कुनै एउटा देशको मात्र नभएर विश्वको सबैभन्दा ठूलो चुनौतीका रूपमा लिएको छ जलवायु परिवर्तनले गर्दा हिमाल पग्लिने बाढी पहिरो खडेरी हुने जस्ता विभिन्न समस्याहरू देखा पर्छन् यस्तो अवस्थामा राज्यको पनि महत्वपूर्ण भूमिका हुनुपर्छ नेपाल संविधान 2072 अनुसार विपद व्यवस्थापनलाई स्थानीय सरकारको एकल अधिकारका रूपमा राखिएको छ स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो यसले कुन ओडामा बाढी आउँछ कुन ठाउँमा पहिरो आउँछ भन्ने कुरा सिंह दरबारमा भन्दा पहिले गाउँपालिका र नगरपालिकामा थाहा हुने गर्छ मेरो विचारमा लाग्छ स्थानीय सरकारको भूमिका तीन भागमा विभाजन गरिएको छ पहिलो विपद अघि रोकथाम र पूर्व तयारी विपद आउनुभन्दा अगाडि नै हाम्रा प्रत्येक ठाउँका पालिकाहरूले आफ्नो स्थानीय विपद तथा जलवायु उत्कान्शील योजना बनाइराखेका हुन्छन् जलवायु परिवर्तनलाई रोक्नका लागि विभिन्न स्रोत साधनको प्रयोग गरेर हुन्छ कि केही गरेर हुन्छ भन्नेमा धेरै खटिएका हुन्छन् र जोखिमयुक्त बस्तीलाई नक्साङ्कन गरी बाढी पहिरो आउनुभन्दा अगाडि पूर्व सूचना प्रदान गरेका हुन्छन् जलवायु परिवर्तनले गर्दा विभिन्न समस्या हुनेका कारणले सबै मिलेर वृक्षारोपण गरेका हुन्छन् विपदको बेला के गर्ने तत्काल प्रतिक्रिया बाढी पहिरो भूकम्प आउँदा सबैभन्दा पहिले पुगेको नेपाल प्रहरी जनप्रतिनिधि र स्थानीय युवा हुन् यसले प्रत्येक पालिकामा विपद कोष र खोज तथा उद्धारका लागि टोली खटाएको हुन्छ अडवा नेत्र ढुङ्गा प्राथमिक उपचारका निम्नतम स्रोत साधनहरूलाई परिचालन गरेको हुन्छ नम्बर तीन विपद पछि के गर्ने विपदले क्षति मात्र गर्दैन केही कुरा सिकाउने मौका पनि दिन्छ समाधान गर्नका लागि मानिसहरू सबै मिलेर र स्थानीय सरकारले विभिन्न स्रोत साधन तथा बाढी पहिरो वास्तविक पीडितलाई नै राहत दिने प्रदान गरेको छ उपस्थिति महानुभावहरू जलवायु परिवर्तन कुनै देशको मात्र समस्या नभएर विश्वको समस्या बनेको छ र यसलाई समाधान गर्ने भ्यू भनेको नै स्थानीय सरकार हो केन्द्र सरकारले बजेट र नीति दिन सक्छ तर एउटा बिरुवा रोप्न र त्यसको उमार्नलाई स्थानीय सरकारले भूमिका एकदम धेरै भूमिका खेलेको हुन्छ त्यति भन्दै आफ्ना दुई चार शब्द यहीँ टुङ्गाउँछु हस्त धन्यवाद
1: धन्यवाद गजेन्द्र भाइ यसपछि हामी अर्को प्रतियोगीको रूपमा हाम्रो आरएमई स्कुलबाट अस्मिता खत्री बहिनलाई म आफ्नो भनाइ राख्नको लागि अगाडि
0: हिमाल पग्लदैछन् नदीहरू उर्लदैछन् कहिले खडेरी त कहिले बाढीले बस्ती डुबाउँदैछन् प्रकृतिले बोलिरहेको छ हामीले सुन्न बाँकी छ विपदलाई रोक्ने होइन यसको न्यूनीकरण गर्नमा हाम्रो ठूलो भूमिका छ भूमिका धान भित्राउने समयमा पानी परिरहेको छ। हिजो जेठमा पानी नपर्दा असार वर्षामा लागेको अनुमति थियो, आज अन्न भित्राउन दिन्छ कि नै भन्ने चिन्ता रहेको छ। अन्त्यमा म के भन्न चाहन्छु भने जलवायु परिवर्तन प्राकृतिक समस्या मात्र होइन, यो त हाम्रो अस्तित्वको प्रश्न हो। जलवायु परिवर्तन स्थानीय सरकार शासन सञ्चालन गर्नको लागि मात्र बसेको होइन, यो त जनताको जीवनको भविष्य निर्धारण गर्नको लागि बसेको हो। त्यसैले आउनुहोस्, जलवायु परिवर्तन न्यूनीकरण गर्न सबै हातेमालो गरौं, हरियाली बनाऊ, वृक्षारोपण गरौं, असल सबै नागरिकको कर्तव्य निभाऊ। किनकि आजको जानकारी भनेकै भोलिको हाम्रो असल जीवनको जिम्मेवारी सुरक्षा हो। आजको जानकारी भोलिको जीवनको जिम्मेवारी हो, र आजको हामीले गर्ने प्रकृतिको संरक्षण भनेकै भोलिको हाम्रो पुस्ताको सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै आफ्ना भने चाहन्छु। हस्त, धन्यवाद।
1: धन्यवाद नानी। अब हामी लगभग प्रतियोगीको अन्तिममा पुगिसकेका छौँ। अन्तिम प्रतियोगीको रूपमा खड्गे स्मृति माभिबाट रचना लुवा नानी हुनुहुन्छ, उहाँलाई म आफ्नो प्रस्तुतिको लागि अनुरोध गर्दछु।
3: जब सभ्य मानिसका दुर्लभ चाला माला भए, जब सभ्य मानिसका दुर्लभ चाला माला भए, सेता तल्कने हिमाल हिँड्दा हिँड्दै काला भए, सेता तल्कने हिमाल हिँड्दा हिँड्दै काला भए। धन्यवाद कार्यक्रम सञ्चालक सर, यस कार्यक्रमका स्वाध्यक्ष महोदय, प्रमुख अतिथि, अन्य अतिथिगण र यसमा सभासद सम्पूर्ण अतिथिगण, एउटा हातमा कलम र अर्को हातमा किताब बोकेर बसिरहेका निष्पक्ष निर्णायक मण्डल, गलामा विजयको हार, निधारमा विजयको टिका पहिरन आएको छ। मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण, मलाई ताली बजाएर अवसर प्रदान गर्नु र उपस्थित सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनी साथीहरू र यहाँ सम्पूर्ण गुरुवर्गमा, म खड्ग स्मृति माध्यमिक विद्यालय कक्षा 11 माध्यम छात्रा रचना लुवाको तर्फबाट सिकान्डो कोटी कोटी नमस्कार। आज विश्वको चल्दो बल्द र सर्वाधिक चासोको विषय रहेको जलवायु परिवर्तन विपद व्यवस्थापन शीर्षकमा वस्तुकला चलिरहेको छ। यस वस्तुकलामा म आफ्ना भावनाहरू व्यक्त गर्न पाउँदा मैले आफूले अत्यन्तै भाग्यमान ठान्दछु। सभाध्यक्ष महोदय, आज विश्वको चल्दो बल्द र सर्वाधिक चासोको विषयमा रहेको जलवायु परिवर्तन भनेको के हो? भनेको जलवायु र वातावरणमा देखेर नकारात्मक परिणामलाई जलवायु परिवर्तन भनिन्छ। जलवायु परिवर्तन कैयौं देशहरू पीड़ित भएका छन्। आज निर्णयकमा जलवायु परिवर्तन के कस्ता समस्याहरू देखा परेका छन् भन्ने कुरा यो छोटो समयमा उल्लेख गरेर सम्भवित छैन। तापनि थामिलाजीबाट शुरू गरौं। अस्ति भर्खरै भदौ 10 गते रसुवामा घटेको भएर बाढी अझै पनि चलाएको छैन। त्यसै गरी 2081 साल असोजको दोस्रो साता अप्रत्याशित र भयजनक रूपमा बाढी पहिरो आएर जनधनको क्षति भएको कुरा हामीले सुनेकै छौ। त्यसै गरी काठमाडौँमा भएको यातायात विघ्नका घटनाहरू हामीले चाहेर पनि भुल्न सकिरहेका छैनौ। आदर्श निर्णायक मण्डल, हाम्रो जस्तो देश हिमालयहरूको धनी देशमा हिमाली हिउँ पग्लिएर त्यहाँका स्थानीय बासिन्दाहरू र हिमाल आरोहीहरू र मूल्यवान जमिन र जडीबुटीहरू केही मिनटमै सहा भएको कुरा हामीले सुनेकै छौ, देखेका छौ। त्यसै गरी हाम्रो जस्तो देशमा ऋतु र मौसम अनुसार ठिक वर्षा नहुने आज अति वर्षा अन्य वर्षा खण्डेर खण्डेतर वर्षा भइरहेका छन्। चैत वैशाखमा फुलेर आएको पुष माघमा फुलिरहेको छ भने भदौमा पर्नुपर्ने पानी असोज र कार्तिकमा परेर सोझा किसानहरूको धान बालीले सफा पारिरहेको समस्या देखा परेको छ। हिमपालहरू फुट्नु अत्यधिक मात्रामा हिउँ पग्लेर त्यहाँका स्थानीय बासिन्दाहरूलाई चुनौतीपूर्वक वातावरण सृजना गर्नु कारण जलवायु परिवर्तन नै हो। सभाध्यक्ष महोदय, आज जलवायु परिवर्तनबाट जे जस्ता समस्या भइरहेका छन् ती समस्याहरू प्रकृतिको कुनै रहर होइन। यी समस्याहरू मानिसकै दुर्लभ, मानिसकै प्रकृतिमाथिको लोभ र अत्यधिक मात्रामा प्रकृतिको दोहन गर्ने कारण नै हो। हिम नदी बग्दा होस् या हिमताल फुट्दा होस्, यी सम्पूर्ण जे जस्ता विनाश भए पनि यसको पहिलो शिकार भनेकै मानिस र यिनीहरूका भारी पुस्ताहरू हुन्। तापनि यस्ता समस्याहरू निम्त्याउने मानव नै हो। इतिहास साथी छ, यी कतिपय घटनाहरू भइरहेका छन् मानिसकै दुर्लभ विकास र प्रकृतिमाथि गरेको दोहनले गर्दा नै हो। विकसित देशहरूमा यस्ता घटनाहरू हुँदैन, यस्ता घटनाहरूबाट केही पनि क्षति हुँदैन भन्ने छैन, तर उनीसँग यस्ता घटनाहरू कम गर्न सक्ने कम नीति र छन्। अन्त्यमा म के भन्न चाहन्छु भने हामी अबाटो भए बाटो हराउँछ, हामी अबाटो भए माटो हराउँछ, माटो हराए मानिसको समृद्धिको बाटो हराउँछ। त्यसैले हामीले स्थानीय सरकार सम्पूर्ण मानिसहरूले अब प्रकृतिलाई जोगाउन तर्फ लाग्नुपर्छ। अन्त्यमा भन्छु, आज मेरो यो घर तिम्रो त्यो घर, आज मेरो यो घर तिम्रो त्यो घर, भोलि प्रकृति अचेतन भए सर्वस्व बगारे बगार।
4: हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता नयाँ विषयवस्तुका साथ तपाईँ हाम्रो भेट हुनेछ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। साथै प्रविधिमा सहयोग गर्ने मित्र रत्नापुललाई धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण विज्ञ पनि बिदा हुन्छु। तपाईँको साता रचनात्मक होस्।

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
0: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आई हो बड्डो घर कहिया सिर्जैबो पाछ से शुरू करल मने घर सिजार सेकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परे सान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान वर्जन हो का ना घर हेरो ना पटरा सुगुर बनेल बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना ओट्ट फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ घूम जाए था पाए
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
3: विस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाउ पृथ्वी बचाउ
4: प्लास्टिक हटाउ पृथ्वी बचाउ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
5: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड ई सिम पाइनुका साथै फोटोकपी लिमिनेसन प्रिन्ट ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ
5: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000

0: र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिला पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: स्थान मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुरे, कैलाली। सम्पर्क फोन नम्बर 98600170024 र 98046 77417।

0: खानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा त्रेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
3: यही असोज 10 गते शनिबारका दिन
4: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
0: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलाग्ने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
0: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
5: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
6: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
5: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
6: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
5: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: टीकापुर नगरपालिका वडा नम्बर ५ का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर ५ द्वारा जनहितमा जारी सन्देश।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचालीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: चर्पी भर्ल चेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही।
5: फोन नम्बर कटा हो त
4: ली डायल करी 97 620 20 300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
6: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
4: अपनौ कन्थे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।
2: के तपाईलाई थाहा भयो?
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपाल गंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग।

0: वृद्धि र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भनी सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
4: तुहार बाटा स्तरा तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कान लबाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूं सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41268 और 98486 39261।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमै 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइनु का साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: ए भन्देखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98 1436 0204।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन माथि गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिल्यै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412088, 9846392061।
5: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि ड्रिंकिङ

0: टीकापुर नगरपालिका वडा नम्बर ५ का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाइबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर ५ द्वारा जनहितमा जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
0: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
0: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
0: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
0: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-59-67-33 र 9851-18-82-46।
0: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
0: हार्दिक सुनचानी पसलमा शक्ति तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: कानाकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846774417।
3: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना:
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोश हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने,
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, LN मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह, सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091560870 वा वडा अध्यक्षको फोन नम्बर 98484405598 सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय, टिकापुर, कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
0: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
3: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
0: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
6: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
7: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अपनाउँदै। नेपालमा भारी वर्षा हुने भनेपछि यहाँका स्थानीय तह छलफलमा जुट्दै, विपदका बेला सबै जुट्न टीकापुर नगरपालिकाको आग्रह। र एसियाली खेलकुदमा नेपाली खेलाड़ीले 7 खेलमा प्रतिस्पर्धा गर्दै। अब मध्याह्न खबर विस्तारमा। असोज 9 गतेदेखि 11 गतेसम्म अति भारी वर्षाको सम्भावना देखिएकाले कैलालीको टीकापुर नगरपालिकाले पूर्व तयारी थालेको छ। मंगलबार बेलुका बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीको जोखिम ठूलो हुन सक्ने भएकाले चिन्ता व्यक्त गरेका छन्। बैठकमा सहभागीहरूले सरकार, दल, समुदाय सबै परिचालन हुनुपर्ने सहभागीहरूले आवश्यकता औल्याएका छन्। नगरपालिकामा बजेट कार्यान्वयन नभएकाले विपदमा आवश्यक साधन, औषधि र उपकरण परिचालनमा कठिनाई हुने बताएका छन्। कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले सरकारले काम पहिला खर्च गर्ने पछि भुक्तानी दिने भएकाले बजेट नभए पनि पूर्व तयारी र प्रतिकारका काममा सबै जुट्नुपर्ने बताउनुभयो। जोखिमपूर्ण क्षेत्र व्यवस्थित बनाउन प्रतिस्पर्धा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई जानकारी गराएको र त्यहाँबाट केही नभएको आफ्नो अनुपस्थितिमा नगरसभा भएकाले अख्तियारका लागि दबाव दिन नमिल्ने बताउनुभयो। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सरकारी निकाय परिचालन हुनुपर्ने र समुदाय बलियो बनाउनुपर्ने बताउनुभयो। अति भारी वर्षा आएपछि नगरपालिकाले वडा नम्बर 8 को जोखिममा रहेको पुदालटोल बस्ती सार्ने, वडा नम्बर 5 र 8 मा नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिंचाई आयोजनाको सहयोग माग्ने निर्णय भएको छ। आज भोलि पनि देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। ती वायुको प्रभावले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी सूचना जारी गरेपछि यहाँका स्थानीय तह पनि सतर्कता अप्नाउन जुटेका छन्। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजगता अप्नाउन आग्रह गरेको छ। हाल बंगालको खाड़ीको मध्यभूभागमा रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ। यस प्रणालीको मुख्य असर विशेष गरी असोज 9, 10 र 11 गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढ़ी प्रभाव पर्ने देखिएको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अप्नाउनु पर्ने मौसमविदको भनाइ छ। यही असोज 9 गतेदेखि 12 गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानपछि धनगढ़ी उपमहानगरपालिकाले बाढ़ी तथा डुबानबाट हुन सक्ने प्रभावित क्षति न्यूनीकरणका लागि सतर्कता अप्नाउन आग्रह गरेको छ। अत्यधिक वर्षाका कारण बाढ़ी, डुबान तथा अन्य विपदका घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै धनगढ़ी उपमहानगरपालिकाका नगर प्रहरीले जोखिमयुक्त क्षेत्रहरूमा माइकिङ मार्फत स्थानीयवासीलाई सचेत गराउन थालेका हुन्। नगर प्रहरी टोलीले धनगढ़ी उपमहानगरपालिकाका वडा नम्बर 14, 15, 16, 17, 18 र 19 का विभिन्न स्थानमा पुगेर सम्भावित बाढ़ी तथा डुबानबाट जोगिन पूर्व तयारी गर्न, सतर्क रहन तथा आवश्यक सावधानी अप्नाउन स्थानीयवासीलाई अनुरोध गरेको छ। वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवत जावत नगर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अप्नाउन र अत्यावश्यक सामग्री तथा कागजात सुरक्षित राख्न नगर प्रहरीले आग्रह गरेको छ। गरेको छ। त्यस्तै घर वरपरका नाला तथा पानी निकासका संरचना सफा राख्न, विद्युत तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन र बाढ़ी तथा डुबानको अवस्था देखिएमा स्थानीय तह तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ। सम्भावित विपदबाट हुने क्षति कम गर्न पूर्व तयारी नै महत्वपूर्ण हुने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। मध्याह खबरमा संसदमा 7 दिनमा 10 विधेयक लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा।
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। सरकारले पछिल्लो 7 दिनमा विभिन्न 10 वटा विधेयक संघीय संसदमा दर्ता गरेको छ। मन्त्री सुविता गौतमले यस वर्ष 166 वटा कानून बनाउने लक्ष्य रहेको र 40 भन्दा बढ़ी दर्ता भइसकेको बताउनुभयो। मंगलबार मात्रै 3 वटा विधेयक दर्ता भए, जसमा राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनको व्यवस्थागत व्यवस्था जगाउने विधेयक र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन संशोधन गर्ने विधेयक रहेको छ। यस अगाडि असोज पाँचमा पाँच असोजमा पाँचवटा विधेयक दर्ता भएको थियो, जसमा डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक रहेको छ। कैलालीमा संचालित रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरको यस वर्ष 30 करोड़ बजेट रहेको छ। आयोजनाले कृषि तथा पशुपालन तथा प्रविधि विकासमा यो बजेट खर्च गर्ने भएको छ। आयोजनाले आलु खेती, केरा खेती, बीज वृद्धि जस्ता कार्यलाई प्राथमिकता दिइरहेको छ। यसका साथै कोल्ड स्टोर निर्माण कार्य 95% सकिएको र यसै वर्ष मंगिरबाट संचालन गर्ने योजना रहेको आयोजनामा कोअर्डिनेटर भरत कणेलले जानकारी दिनुभयो। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोड़िएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। आफ्नो आवास सहित घाँसबास, कपासको घाँसबासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवास लगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया खेलाड़ी ताइवेईसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह 4:30 बजे शुरू हुनेछ। समूह चरणमा चिनिया, ताइपेई, नेपाल, श्रीलंका र थाइल्याण्ड छन्। समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सन् 2019 चीनको हाउझाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेकी नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ। नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरिसकेको छ। आज चिनिया ताइपेलाई हराउन सके नेपालको सेमी फाइनल यात्रा थप सहज बन्नेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाड़ीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबल टेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सके को छ। छैन। नेपालबाट प्रतियोगिता 21 खेलमा 135 जना खेलाड़ी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महताले जानकारी दिनुभयो। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना। स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अपनाउँदै। नेपालमा भारी वर्षा हुने भनेपछि यहाँका स्थानीय तह छलफलमा जुट्दै। विपदका बेला सबै जुट्न टीकापुर नगरपालिकाको आग्रह। र एसियाली खेलकुदमा नेपाली खेलाड़ीले 7 खेलमा प्रतिस्पर्धा गर्दै। हस्त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
10: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर

0: अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
2: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
2: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
5: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811-67-38-87।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गा धनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रहरी टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टीकापुर, जालपा देवी मन्दिर नजिकै।
3: कागजात हराएको सूचना: टीकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टीकापुर खड़गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764-26-70-90 र 9815-60-66-05।
4: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टीकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
0: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा ठोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
6: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
7: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो। अर्को पनि छ 98 65 69 20 26।
9: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: तपाईँ एक्लो कहाँ छ श्रेया, यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ त मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
9: मैले त एक पेटी चाउचाउ ₹600 किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500 600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।

0: राइटर मोहन राज भाट, मोबाइल नम्बर 9848513426। लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
1: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
3: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
1: यही असोज 10 गते शनिबारका दिन
3: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
3: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9600071024 र 9800647।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। हैन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
2: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848-5169-64।
3: चियाको होटल खोलौला टीकापुर।
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
5: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608056 र 9850829700।
2: लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868-5510-00।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
4: त्यहाँ के के पाइन्छ त दाजु?
5: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727979।
7: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
8: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भन्दै सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
14: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
15: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
16: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
15: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
16: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
15: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
16: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
15: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
4: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9895043893।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
5: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बु
4: यही असोज 10 गते शनिबारका दिन
5: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
4: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, कुष्ठ र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
5: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846477।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9864680204।
13: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
13: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
13: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
4: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
13: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
13: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
13: याद गर्नुहोस् है,
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
13: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
13: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: कुर्ती पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा त्रेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईको यही जोखिमलाई सम्बोधन गर्दै प्लान टटको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ कपिलवस्तु कैलाली कञ्चनपुर बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01 59 71 586 सम्पर्क गर्नुहोस्।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका

0: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय द्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक सुनचाँदी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना, सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 43 53 95।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
9: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
10: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जापा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97448872 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98481569764।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूपदीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
4: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुगर बना कन लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
5: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
1: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
2: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बु
3: यही असोज 10 गते शनिबारका दिन
2: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600170024 र 98046770417।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लुइस एल्भिरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764627790 र 9815606605।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
5: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
6: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98842491974।
8: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
9: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
12: टीकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
13: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
14: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
15: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
3: पैसा तथा पर्स भेटिएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्नेछ।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98-48-40-22-41।
6: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, कार दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्र्याउन हतार न नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढी वा डुबानको जोखिम बढेमा घरका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569764।
2: चियाको होटल खोलौला यतै टिकापुर।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98।

0: 8 र 98 25 67 77 72।
1: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 79।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
0: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
6: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स जमरापारी पेट्रोल पम्प अगाडि सञ्चालक राम बहादुर चन्द सम्पर्क नम्बर 9848569633 र 9851882446।
8: छिच्छि, कस्तो गनाएको! यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
9: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
10: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
8: कता छ त त्यो?
10: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
8: फोन नम्बर कति हो भाइ?
10: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
11: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846774417।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना:
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: विजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: आइहो बड्डो, घर कहिया सिर्जैब? पाछसे शुरू करल मने घर सिर्जा सेकल?
1: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो नि करत का कहना हो का?
0: मिस्तरान बर्जन का ना घर हेरू ना, पट्टा सुगुर बनैल बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, ओट्र फे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना, कबू कहूँ घूम जाए तो था पाए।
2: यूपीवीसी ब्रांड के मुआ का द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
0: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848557818।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915564549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 6772।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
2: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
1: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
4: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: हरमन टिंठो ट्रैक्टर मोटर साइकिल बा हरमन टिंठो ट्रैक्टर मोटर साइकिल बा खाली हो भेट
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
2: आमा मलाई सिक्री बनाइदिनुस् न लाउन कस्तो रहर लाछ
1: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
2: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
1: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98688147979 98246025 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98246628225
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ सर्प देखेपछि नजिस्क्याउ आफ्नो घर वरिपरि सफा राखौ सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश
5: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी डुबान र कटानको उच्च जोखिम देखिएको छ तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू नदी किनारमा नजाउ बाढ़ीको समयमा माछा मार्न काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ आफ्नो नागरिकता जग्गाधनी पूर्जा शैक्षिक प्रमाण पत्र औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ बाली नाली भित्राउन हतार नगरौ धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ विशेष वर्गको ख्याल राखौ बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा बालबालिका गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष नगर प्रहरी विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पत्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। मौसम सम्बन्धी पूर्व सूचनालाई ध्यान दिएर काम गर्न मौसमविदको नागरिकलाई आग्रह। कैलालीका तटीय क्षेत्रमा पालिका पूर्व तयारीमा जुटे। सुदूरपश्चिममा सेनाको हेलिकप्टर सहित विपद प्रति कार्य तयारी अवस्थामा। भारी वर्षाको सम्भावनामा सतर्क हुन कैलालीका विभिन्न निकायबीच छलफल। कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र आहारको सर्वे गरियो। कर्णाली नदी किनारमा महिलाको शव भेटियो। र शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै सहयोग पाएपछि उपभोक्ताहरू खुशी। खोज खबर अब विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र हाल पश्चिम मध्य तथा आसपासको उत्तर पश्चिम बंगालको खाड़ीमा र गहिरो न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ। आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। त्यसले गर्दा हाल देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाड़ी र तराई भूभागमा पनि बादल लागेको छ। केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी असोज 9 गतेदेखि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
1: लुम्बिनी प्रदेश गण्डकी प्रदेशको केही ठाउँहरूमा भारी वर्षा, थोरै ठाउँहरूमा धेरै भारी वर्षा र साथसाथै केही ठाउँमा अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। र साथसाथै सुदूरपश्चिम प्रदेशतिर यो कर्णाली प्रदेश भयो अन्य बाँकी भएको यो कोशी बागमती
0: भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएकाले वर्षाको कारण पहाड़ी क्षेत्रमा भूक्षय, बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी खोलाहरूमा पानीको सतह बढ़न सक्ने देखिन्छ। यो समयमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क, हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अप्नाउन हुन मौसमविद दाहालले अनुरोध गर्नुभएको छ।
1: अब यो ठाउँमा चाहिँ अलिकति पानी राम्रै पर्ने भएकोले चाहिँ पूर्व सूचना सबैले पाउनु भएको छ। त्यही भएर चाहिँ सुरक्षित स्थानमा बस्ने, भोलि पर्सिनेको बस्ने आउने 3 दिन चाहिँ अब कति पनि सकेस महिना काम नगर्ने, बाढी आउने जोखिम छ अथवा पोस्ट पहिरो जाने जोखिम क्षेत्र छ भने त्यहाँबाट चाहिँ सुरक्षित स्थानमा बस्ने। र अहिले अब चाहिँ कृषि कर्मको कुरा गर्नुपर्दा अब धान बालीको त्यस्तो भित्राउने समय छ भने अब आउने चाहिँ समय चाहिँ 2-4 दिन चाहिँ धान बाली पनि नकाट्ने यो सकेपछि अनि बल्ल चाहिँ त्यस्तो काम गर्दाखेरि पर्न सक्ने सम्भावना रहेको छ धेरै जस्तो स्थानहरूमा। त्यही भएर चाहिँ सम्पूर्ण जनताहरूले जुन यो सम्पूर्ण महाशाखा छ नेपाल मौसम विज्ञान विभाग छ यसबाट जारी हुने जुन पछिल्लो सूचनाहरू चाहिँ दिनहौ फलो गर्ने होला, अन्य क्षेत्रमा के कस्तो मौसम रहन्छ भनेर अत्यावधिक रहने होला भन्न चाहन्छु सम्पूर्ण जनतालाई।
0: मौसम पूर्वानुमान सम्बन्धी सूचनापछि कैलालीका तटीय क्षेत्रका पालिका पूर्व तयारीमा जुटेका छन्। यहाँका टीकापुर, जानकी, भजनी लगायतका पालिका नागरिकलाई सूचना दिने, नाला सरसफाई, जैविक तटबन्ध निर्माण, उद्धार सामग्री तयारी जस्ता कार्यमा जुटेका छन्। शुक्रबारदेखि 3 दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजगता अपनाउँदै विपद प्रति कार्यका लागि सरकारवाला संयन्त्र तयारी अवस्थामा राखिएका छन्। सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला, अछाममा उच्च सतर्कता अपनाउन एलर्ट जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया कैलालीका निमित्त प्रमुख संजय कुमार शाहले जानकारी दिनुभयो। चुरे क्षेत्रमा वर्षात हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर अलर्ट गरिएको छ। उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुलाका पर्मी जिल्लाधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुन सक्ने विपदको परिस्थितिबाट बस्न नागरिक तहसम्म सूचना जारी गरिएको बताउनुभयो। स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रहरूले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद प्रति कार्य तीव्र पारेका छन्। सशस्त्र प्रहरी बल श्री नम्बर 7 वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले मौसम पूर्वानुमान महाशाखाबाट आएको सूचना अनुसार सबैलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। यस अवधिमा सशस्त्र प्रहरीका कर्मचारीलाई विदा दिएको छैन। सुदूरपश्चिममा तैनात सशस्त्र प्रहरी युनिटका साथै विपदका लागि यहाँ 14 अस्थायी विपद सुरक्षा बेस क्याम्प तयारी अवस्थामा राखिएको छ। सरकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको बताउनुभयो। बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको निम्न चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्कता अपनाइएको बताइएको छ। नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद प्रति कार्य तयारी पूरा गरिसकेको जनाएको छ। प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम पेतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ। कैलालीमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलाली सम्बन्धित सबै निकायसँग उच्च सतर्कता अपनाउन आज आग्रह गरेको छ। आज जिल्ला प्रशासन कार्यालय कैलालीमा विभिन्न सरकारवाला निकायबीच भएको छलफलमा जिल्लाका विभिन्न क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै पूर्व तयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। कैलालीमा मुख्य गरी कर्णाली र मोहना नदी तथा तिनका शाखा नदी खोलाका पानीको बहाव बढ़न सक्ने भएकाले जोखिममुक्त क्षेत्रमा समयमै सूचना प्रवाह जनचेतना अभिवृद्धि गर्न प्रशासनले जोड़ दिएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी लाल रेग्मीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायले समयमै नागरिकलाई सचेत गराउनु पर्ने बताउनुभयो। कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना पथरिया काँडा कन्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा असो 3-5 गतेसम्म डल्फिनको गणना गरिएको हो। नदीका 20 क्षेत्रमा डल्फिनको गणना गरिएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र नेपालका कैलाली अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो।
2: प्रत्येक वर्ष यो वार्षिक गणना भइरहेको छ। यो अब विश्वबाट दुर्लभ मानिएको मानिसको दोस्रो विदेशी प्राणी डल्फिन कैलाली जिल्लाको दक्षिण पूर्वी बेल्ट मोहना पथरिया काँडा र कन्द्रा नदी र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा 20 स्थानमा डल्फिनको गणना गरिएको छ। प्रत्येक स्थानमा 20 रणकलाई अभिनयकृतकालीन सञ्चालन गरी उहाँहरूलाई प्रत्येक स्थानमा गणना गर्न पठाइएको थियो र अब लगभग 1 दिनमा 3 घण्टाको दरले गणना गरेको थियो भने 2 पटक भारतीय गणना थियो र साँझ लगाएर त्यसको माध्यमबाट यो क्षेत्रमा अहिले डल्फिनको संख्या कति छ, बच्चाहरू कति छन्, त्यसको आकलनहरू अब प्रत्येक वर्ष भइरहेको कारणले गर्दाखेरि यो वर्ष पनि त्यो गणना भएको छ।
0: यसका साथै डल्फिनको आहाराका विषयमा पनि सर्वेको काम गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको प्राविधिक सहयोगमा डल्फिनको गणना र त्यसको आहाराको काम सर्वेको काम गरेको ढुङ्गानाले बताउनुभयो।
2: डल्फिनले खाने आहारा भनेको मुख्य भनेको माछा र यो क्षेत्रमा पाइने नदीहरूमा कुन कुन जातको माछाहरू छ र अब डल्फिनले कुन जातको माछाहरू खान्छ त्यसको आहारा प्रजातिको लागि पनि प्राविधिक टोली हाम्रो राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टिमले यो क्षेत्रमा सर्वेको काम गर्नुभएको थियो। मोहना पथरिया काँडा र कन्द्रा नदीमा त्यसै गरी अब कैलालीको टिकापुर र भजनी नगरपालिका अन्तर्गत बग्ने नदीहरूमा यो क्षेत्रमा निरन्तर यो गणनाको कामहरू भइरहेको छ।
0: डल्फिनको गणना र त्यसको आहाराको सर्वेमा स्थानीय डल्फिन संरक्षण समिति डल्फिन जलचर तथा जैविक विविधता र संरक्षण केन्द्र नेपाल कैलालीको पनि सहभागिता थियो। प्राविधिक सबै काम राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले गर्ने भएकाले गणना र सर्वेको नतिजा आउन केही दिन लाग्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ। कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ?
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ काम गर्न थाले अनि पो कमाई छ त? यो कमाई पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो। अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, गगनसिंह कोर फाउण्डेशन नेपाल गेरुवा 3 बर्दियाको आयोजनामा चौथो रक्तदान तथा निशुल्क आँखा शिविर आयोजना भएको छ। रक्तदान कार्यक्रममा 38 पिण्ड रगत संकलन भएको छ, जसमा 2 महिला र 36 पुरूषले रक्तदान गरेका छन्। शिविरमा 75 जनाको आँखा जाँच गरिएको छ। आँखा जाँच शिविरमा 27 पुरूष र 48 महिलाले सेवा लिएका छन्। आँखा जाँच गरिएका मध्ये 9 जनालाई मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरूको बर्दियाको गुलरियामा उपचार गर्ने व्यवस्था मिलाइएको फाउण्डेशनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए। लोक नेउल्या लेखन र गायनका पारखी मानबहादुर केसी मुस्कानले आफ्नो पछिल्लो सांगीतिक कोशेली प्रभु नागा तोला गीत सार्वजनिक गर्नुभएको छ। अछाम जिल्लाको मगलसेन नगरपालिका 9-20 मा जन्म हुर्किएका कैलालीको टिकापुरलाई कर्मथलो बनाउनुभएका मुस्कानले आफ्नै उपनाम मुस्कान युट्युबबाट गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। खायो गर्या जियो गर्या प्रभु नागातोला, दुःख कष्ट नपरून् कसलाई रक्षा गर्नुहोला भन्ने गीत शीर्ष गीतले पहाड़ी संस्कृतिमा आफ्नो पुर्खाले मान्दै आए कुलदेवताप्रति सन्तानहरूको सम्मानभाव र अपेक्षा झल्काएको छ। गीतमा विन्ती गर्छु झुलिया खेत झुकाई खेर शिर भन्ने अन्तराले पनि देवताप्रतिको समर्पण र विश्वास देखाउँछ। देवस्थल नागातोला नवबीस स्थित राधा माधी वरपरका दृश्य देखाइएको भिडियोमा विद्यालयका बालबालिका, शिक्षक शिक्षिका, गाउँकै महिला पुरूष देखाइएको छ। देश र परदेशको बसाईको अनुभव संघाल्नुभएका मुस्कानले गीतबाटै कुलदेवतासँग देश परदेशमा रहेका सबैको रक्षा होस् भन्ने कामना गर्नुभएको छ। कला संस्कृति र जन्मस्थलप्रतिको व्यवहारमा भावनात्मक निकटता राख्ने मुस्कानको 10 मिनटको गीत जन्मस्थलको वर्णन र कुलदेवताप्रति सम्मान र भरोसामा खर्चिनु भएको छ। शुरूमा भजनको तयारी गरी गाउनुभएका मुस्कानले पछि मागल हुँदै गीतको रूपमा ल्याउनु भएको बताउनुहुन्छ। मुस्कान केसी शब्द रचना र स्वर रहेको गीतमा सुरेश साई, भगवती रावतले स्वर दिनुभएको छ भने ललिता बोहराको अभिनय छ। छायांकन स्थलमा खेलमा सहभागी हुन आउनेहरूको संख्या धेरै भएपछि व्यवस्थापन गर्दै महिला र पुरूषको बाहिरी भित्र अलग अलग घेरा बनाएर नयाँ अभ्यास देखाइएको पनि मुस्कानको भनाइ छ। केसीले यसअघि 2071 सालमा हाँसी रमाई रमाई एल्बम, 2072 मा कठै दैव तुलाई, हाँसी रमाई रमाई भाग 2, दशैंको रमझम, घर छाडी घरबारी छाडी गीतहरू बजारमा ल्याइसक्नु भएको छ भने गाउँ भइगया खाली बोलको गीतको छायांकन भई दशैंको अवसरमा सार्वजनिक गरिन लागेको छ। कर्णाली नदी किनारमा महिलाको शव भेटिएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 2 जनशक्ति सामुदायिक वन स्थित कर्णाली नदी किनारमा महिलाको शव भेटिएको हो। करिब 30-32 वर्षको जस्तो देखिने यस नदी किनारमा भेटिएको महिलाको शव सडे गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल जीन्स प्यान्ट, सेतो मोजा लगाएको अवस्थामा भेटिएको शव पहिचान हुन नसक्यो र टिकापुर अस्पतालमा राखिएको इलाका प्रहरीकारले टिकापुरका प्रमुख प्रहरी नायब परीक्षक प्रकाश डाङ्गीले जानकारी दिनुभयो। सामुदायिक वनका पदाधिकारीले नदी किनारमा शव देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए। जानकी गाउँपालिका वडा नम्बर 5 स्थित अमौरी शिव पार्वती महिला सामुदायिक वन विक्रम सम्बत 2057 सालमा स्थापना भएको हो। महिलाहरूले संरक्षण गरिरहनु भएको वनमा अहिले 152 जना उपभोक्ता छन्। सामुदायिक वनबाट उपभोक्ताले घाँस दाउरा काठ पाउँदै आएका छन्। सानो वन भए पनि वन समितिले उपभोक्ताको आय आर्जनको सहयोगमा काम गर्दै आएको छ। थप खबर गीता चौधरीबाट।
9: शिव पार्वती महिला सामुदायिक वनले वन पैदावार काठ दाउरा बिक्री वितरणसँगै उपभोक्ताको आय आर्जनमा सहयोग गर्ने गरेको छ। उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि अति विपन्न उपभोक्तालाई बंगुर बाख्राका पाठाहरू वितरण गर्ने काम गरिरहेको छ। यसका साथै सामुदायिक वनले सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताका आधारमा सघाउने पनि गरिरहेको छ। त्यसै गरी सामुदायिक वनले विपन्न उपभोक्तालाई आर्थिक सहयोग, अति विपन्न परिवारलाई औषधि उपचारका लागि सहयोग पनि गर्ने गरेको छ। सामुदायिक वनका अध्यक्ष फूलपति देवी चौधरी:
10: उपभोक्ता है हमरे सेवगराही हिसाब से आय अर्जन के रूप से चलाई थी मैंने जीविकोपार्जन उपभोक्ता बंगुर पालन और बाखरा पालन डेले बाती आय अर्जन के कार्यक्रम करती बाती उपभोक्ता के लग और डावरा वितरण करती गुटगाट एक ठो लमकी सुधा नगर पालिका से हेलो है तो कैंसर बिरानी है थे हमरे एक सिटी डेली सहयोग कई दो गाँव मन फिर एक ठो जब से बिराम रहे तो हमरे वो मन फिर मैंने सहयोग कर ली थे सफाई फिर ना थे हमरे स्कूल पहले हमरे एक ठो टीचर पाली अब उ टाइम मन हमरे घर घर से धान उठाते तो किदार है पाली तो हमरे गुजरात आयर्जन हुए तो हमरे एक ठो टीचर पाली।
9: सामुदायिक वन को सहयोगले उपभोक्ता समेत खुशी भएका छन्। उपभोक्ता लक्ष्मी देवी चौधरीले वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरिरहनु भएको छ। बाख्रा पालन गर्न थालेपछि उहाँलाई घर खर्च चलाउन औषधि उपचारमा सहयोग पुगेको छ। लक्ष्मी चौधरी जस्तै प्यारी चौधरीलाई पनि सामुदायिक वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरेर घर खर्च चलाउन र बाल बच्चा पढाउन सजिलो भएको छ।
11: घर चलाइन लड्का पढाइन अब एक फोटो पठाउनु।
9: रामकुमारी चौधरीलाई सामुदायिक वनले आयोजन कार्यक्रम मार्फत बंगुरको पाठा दिएपछि उहाँ बंगुर पालन गरिरहनु भएको छ। वनबाट पाएको बंगुर पालन गरेपछि बाल बच्चा पढ़ाउन, औषधि उपचार गर्न र घर खर्च चलाउन सजिलो भएपछि उहाँ पनि खुशी हुनुहुन्छ। सामुदायिक वनले उपभोक्तालाई वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्नु राम्रो काम हो। सामुदायिक वनले यसरी उपभोक्तालाई सहयोग गरेपछि उनीहरूको आय स्तर सुधारका लागि सहज हुने देखिन्छ। त्यसकारण सामुदायिक वनले आगामी दिनमा पनि उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्।
0: जानकी गाउँपालिका वडा नम्बर 8 वृक्षारोपण गरिएको छ। स्वच्छ वातावरण राख्न, बढ़दो प्रदूषण नियन्त्रण गर्न र वृक्षारोपण गरिएको हो। वडाले विभिन्न ठाउँमा प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ। यस वर्ष पनि वडाका टोलहरूमा वृक्षारोपण कार्य शुरू गरेको छ। जानकी गाउँपालिकाको वडा कार्यालयको सड़क हरियाली कार्यक्रम अन्तर्गत वडाको बोक्सी पहाड़ीपुर जादुपुरमा वृक्षारोपण गरिएको वडा अध्यक्ष तीर्थराज उपाध्यायले बताउनुभयो। खोज खबरमा एकैछिनको विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
12: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
13: महिनाको महिनावारी गडबडीको समस्या,
12: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
13: पेट सम्बन्धी सम्पूर्ण समस्या,
12: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
13: ईसीजी सेवा,
12: डिजिटल एक्सरे सेवा
13: र प्रयोगशाला ल्याब सेवा।
12: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
14: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
15: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 देखि 11 गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना भएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विज्ञान विभागले गण्डकी लुम्बिनी सहित विभिन्न प्रदेशमा मेघगर्जन चट्याङ हावाहुरी सहित वर्षाको पूर्वानुमान गरेको छ। बालेन्द्रले बाढ़ी पहिरो डुबान र सड़क अवरोधको जोखिम भएकाले राजमार्ग यात्रा ट्रेकिङ र नदी किनारका क्षेत्र टार्न फेसबुक मार्फत आग्रह गर्नुभएको छ। खोज खबरमा अब पालो जनावाजको। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिम आगामी असोज 9 देखि 11 गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अति भारी वर्षा हुने पूर्वानुमानको सूचनापछि पालिका तथा समुदाय स्तरीय विपद व्यवस्थापन समिति पनि विपदको पूर्व तयारीमा जुटेका छन्। आजको जनावाजमा हामीले तटीय क्षेत्रका केही नागरिकलाई कसरी पूर्व तयारी गरिरहनु भएको छ भनी सोधेका छौं।
2: म कमल महतो, जानकी 7 को वडाध्यक्ष। अहिले जुन बाढ़ी आउने जुन हाम्रो सूचनाहरू सुनिराख्नु भएको छ, त्यसमा हामीले अब पालिका स्तरीय पालिकाबाट पनि आज इमर्जेन्सी बैठक बसेर चाहिँ अब सूचना सम्प्रेषण गर्नेदेखि लिएर सम्पूर्ण वडाका टोल बर्गरहरू अनि वडाका बर्गरहरू लगायत चिराकीहरूलाई चाहिँ आफ्नो सामग्रीहरू सुरक्षित राख्न र सचेत रहन भनी हामीले सूचना सम्प्रेषण गरेका छौँ। र म भोलि वडामा चाहिँ बर्गरहरूलाई 10 बजे बोलाएको छु। त्यति बेला चाहिँ अब फेरि कसरी गर्ने, अब टोललाई आफ्नो जुन नदीको तटीय क्षेत्रमा भएका जुन हाम्रो बसोबास गरेका हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामी कसरी सचेत गराउन सकिन्छ, कसरी सुरक्षित राख्न सकिन्छ, अनि अब हामीसँग पनि पर्याप्त मात्रामा भनौँ न अब उद्धार सामग्रीहरू पनि उपलब्ध छन्, अनि उहाँहरू हाम्रो सीडीएमसीका साथीहरू पनि एलर्ट राख्नलाई हामीले सम्पूर्ण कुराको जानकारी पनि दिइसकेका छौँ।
3: नमस्ते, मेरो चाहिँ रामप्रसाद चौधरी, टिकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ। म चाहिँ सामुदायिक स्तरीय व्यवस्थापनको अध्यक्ष हो। यो सामुदायिक चाहिँ हामी एकदमै नजिक किनारमा बस्ने यो क्षेत्र हो भन्छौँ। यसको लागि चाहिँ हामी गाउँमा सूचना दिइरहेछौँ कि जोरका पानी पर्नेछ अब 8 गतेदेखि 12 गतेसम्म। रसुवाको नै उदाहरण आउँछ, त्यही भएर रसुवा जस्तो हुन सक्न पनि सम्भावना भएको हुनाले हामी सबैजना सचेत हुनुपर्छ भन्ने कुरा गइरहेछौँ। र यसको लागि चाहिँ अब यो बनगाउँ क्षेत्र भनेको एकदमै नाजुक ठाउँ पनि हो र दुईटै तर्फबाट घेरिएको ठाउँ पनि छ। उता पूर्वतिर चाहिँ कर्ला नदी, पश्चिमतिर हाम्रो पठैया प्लस रानीकुलाहरू पनि छ। विषयलाई लिएर चाहिँ म ढेनजर गएर काम गरिरहेछु भन्ने कुरा हो।
4: नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी, वैदिक सामुदायिक विपद व्यवस्थापन समितिको अध्यक्ष। सबभन्दा ठुलो कुरा अहिले हाम्रा किसान दाजुभाइहरूको धान पाकिरहेको छ र उहाँहरूलाई यो धान नकाट्न आग्रह गरेका छौँ। र मौसम पूर्वानुमान महाशाखाको जानकारी पाए अनुसार हामीले किनभने 9 देखि 11 सम्म ठूलो वर्षा हुने सम्भावना देखेको हुनाले त्यस कारणले हामीले समुदाय स्तरमा सबैलाई जानकारी गराउँदै हिँडेका छौँ। र त्यो मौसमको बेला हाम्रा ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी महिलाहरूलाई यो वैदिक भवनहरू छन् उहाँहरूमा सुरक्षित सुसाथ आउनु होला। र सँगै सुक्खा खाजाको व्यवस्था सहित आफ्नो पानीको व्यवस्था, दीर्घरोगी दाजुभाइहरूलाई उहाँहरूलाई पनि आफ्नो चाहिँ दवाईको व्यवस्था सकिने एकता नै अगाडि जानकारी गराएर हामीले यस्तो कार्यक्रम गरेर आज एउटा वैदिक टोलबस्ती नदी तटीय किनारामा एउटा माइकिङ सहितको सानसानो ह्यान्ड माइकसँगमा हामीले चाहिँ कार्यक्रम गरेका थियौँ।
5: नमस्कार, म सिंहराज बुढा मगर, टिकापुर वडा नम्बर 5 कर्मिरा समुदायको पूर्व सीडीएमसीको सचिव र अहिले सदस्य। यो स्थानीय स्तरको विपद व्यवस्थापन समिति गठन छ, त्यसमा हाम्रो 9 वडा कार्य समिति सदस्यहरू हुनुहुन्छ। अब अरू यो तहगत उप समितिहरू गठन छन्, पूर्व सूचना कार्यदल, त्यस्तै खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदल भनेर, र अर्को हाम्रो चाहिँ स्वयंसेवकहरू पनि हुनुहुन्छ। विगतमा हाम्रो कर्मिरा समुदाय अत्यधिक यो बाढी एकदम जोखिममा, कर्णाल नदीको किनारमै अवस्थित भएको समुदाय भएको हुँदा यहाँ बाढीहरू भइराखेको हुँदा त्यसै अनुरूप हामीहरूले यो विपदका बेलामा चाहिँ त्यसरी हामीहरूले चाहिँ यहाँ चाहिँ प्रतिकार्य गर्ने, विपदसँग चाहिँ अब जुझ्नको लागि समुदायलाई सचेत गराउने, खोज तथा उद्धार गर्ने, पूर्व सूचना दिने।
1: र दक्षिण अफ्रिकाको डर्बन सहर नजिकै एक घरभित्र भएको गोलाबारीमा कम्तीमा 11 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाम खुता टाउनशिप स्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका 14 जनामाथि गोली चलाएका थिए। गोली लागेर घटनास्थलमै 10 जनाको मृत्यु भएको छ। 4 जना अस्पताल लगिएकोमा उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

0: तेमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। मौसम सम्बन्धी पूर्व सूचनालाई ध्यान दिएर काम गर्न मौसमविदको नागरिकलाई आग्रह। कैलालीका तटीय क्षेत्रका पालिका पूर्व तयारीमा जुटे। सुदूरपश्चिममा सेनाको हेलिकप्टर सहित विपद प्रति कार्य तयारी अवस्थामा। भारी वर्षाको सम्भावनामा सतर्क हुन कैलालीका विभिन्न निकायबीच छलफल। कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र हारको सर्वे गरियो। कर्णाली नदी किनारमा महिलाको शव भेटियो। र शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै सहयोग पाएपछि उपभोक्ताहरू खुशी। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार। टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ। बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
3: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684 12 08, 98486 39 261।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848519764।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।
3: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67-68।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुनचाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

व्यवहारी शेरसप भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाइ 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परी शरीर गली गई छाला निस्केको मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लास फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश। कामदार आवश्यकता सम्बन्धी सूचना।
5: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाइ 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट, सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँधेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई, छाला को मध्यम शरीर भएकी, अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लास फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।

0: व्यवहारीसी शव भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परि सरी गली गई छाला निस्केको मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नु हुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
1: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
2: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
1: यही असोज 10 गते शनिबारका दिन
2: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846774417।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
5: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
6: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-97 र 98-15-60-67-05।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परी शरीर गली गई छाला को मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
4: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
3: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
3: याद गर्नुहोस् है,
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
3: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580-29700।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
6: प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी महासंघको आग्रह।
1: जोखिम तोकेका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
3: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
6: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
5: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
7: आज राति कुरकर्ण पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
1: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म साधुनी भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
5: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्रै चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
5: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रक्सको भुट्टी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
8: नेपालको संविधान अनुसार आगामी दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमनमा भरिएको भए र कुनै ठाउँमा तपाईँले चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लो तह पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक राम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्टिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
5: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
9: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
12: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदी बहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
11: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई:
13: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला, विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला, को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ, तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
11: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
14: तपाईहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्। जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
11: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाड़को समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
15: व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
0: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सर सल्लाह हो दुईजनाको?
17: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
16: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खान छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाड़को समय नजिकिँदैछ। चाडबाड़को समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएनले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
19: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
15: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि हामी खाना नजानेर हामी धेरै रोगीहरू भइराखेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको त्यसले चाहिँ फेरि तर कुरो के छ भने हामी खाना होइन पनि खाना पाए नपाएर होइन कि खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो, त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
19: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
20: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्पसन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
19: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
21: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बगेर खाऊ नै भन्दैन। चाडपर्व
0: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
6: बेवारी से सब भेटिएको सूचना मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परि सरी गली गई छाला को मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको सबगृहमा राखिएकोले चिन्नु हुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
22: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
23: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
22: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
23: त्यसै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
24: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिउ।
1: समयमै कर तिरौ जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
3: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौ।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौ। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
4: ढल वा सडकमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सडक छेउमा नबाधौ।
4: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
3: 1 नम्बर वडा कार्यालय टिकापुर नगरपालिका।
5: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
7: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौ।
6: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौ।
7: सधैँ झुल टाँगेर सुत्ने गरौ।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार सम्पूर्ण साहित्यिक मनमुटौरमा साहित्यिक अभिवादन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तुत अलक्ष्मी लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapureFM.org र मोबाइल एप्स टीकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु तिला गुफा तीन कालीकोटका स्रष्टा गजलकार तिलक गाउँलेजूको मुत्कारिफ मुजाफ बहरमा रहेको यो गजल।

तिलक गुफा तीन कालीकोटका स्रष्टा गजलकार तिलक गाउँलेज्यूलाई मुत्कारी पुजापहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहजूलाई मुत्कारी मुसम्मन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवारीज्यूको मुत्कारी मुसम्मन सालिम बहरमा रहेको यो गजल।

गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीज्यूलाई मुत्कारी पुंसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा गजलकार श्रवण शिखाज्यूको मुत्कारी पुंसमन सालिम बहरमा रहेको यो गजल।

शालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। टिकापुर कैलालीका स्रष्टा गजलकार बालकृष्ण खनाल बीके बिरेजुको मुत्कारी मुसम्मन शालिम बहरमा रहेको यो गजल।

यो मिठो गजलका लागि टिकापुर कैलालीका स्रष्टा गजलकार बालकृष्ण खनाल बिके बिरहीजूलाई हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। भक्तपुरका स्रष्टा गजलकार श्याम माकाजुजूको मुत्तारिक मुसमान सालिम पहरमा रहेको यो गजल

भक्तपुर का श्रष्टा गजलकार श्याम माखजीलाई मुद्दारिक मुसमन सालिम भरमा रहेको मिठो गजलको लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँको श्रष्टा गजलकार अनुराग अरूणजीको मुद्दारिक मुसमन सालिम भरमा रहेको यो गजल।

काठमाडौँ का श्रेष्ठ गजलकार अनुराग अरूणज्यूलाई मुत्कारी मुसम्मन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। अमेरिकाका श्रेष्ठ गजलकार विनोद खराजीको मुत्कारी मुजाह बहरमा रहेको यो गजल।

अमेरिकाका स्रष्टा गजलकार विनोद खनाजीलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पाँच खाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूको मुजारे अखरब भरमा रहेको यो गजल हो।

पाँचखाल दिन काभ्रेका श्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूलाई मुजारी अखर बर्मा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दछौ। पोखरा 26 कास्कीका श्रष्टा गजलकार ऋषिकेश बरालज्यूको मुतकारीफ मुसमन सालिम बहरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश ब्राज्यूलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुबनको अन्तिम गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार सुधीर थापाज्यूको रमल मुसमन सालिम भरमा रहेको यो गजल।

0: काठमाडौँका स्रष्टा गजलकार सुधीर थापाज्यूलाई रमल मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारज्यूहरू तिला गुफा
1: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
3: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
4: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू।
3: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृह युद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकू बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाई सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौ।
2: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रीली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
3: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
2: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
3: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
2: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
3: उपप्रीतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
2: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अवज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
3: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुंगे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
4: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
6: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
7: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
6: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपड़ा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढ़ी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
8: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार दाएर मेरो स्टक टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभरि मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
6: बाढ़ीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
3: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा, 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उड़ान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उड़ान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
10: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्डन जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
11: पहिलो क्वारेन्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
12: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
9: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
3: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
13: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
14: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
15: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
16: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
14: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
17: बिहिबार दिउँसो 3 बजे
14: सुन्न सक्नुहुनेछ।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
0: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट, सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँधेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई, छाला निस्किएको, मध्यम शरीर भएकी, अन्दाजी 32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।

0: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टीकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: छिछि कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98659926।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656992026।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नु भएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाइ गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउनु नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको

0: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानीहार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: व्यवहारी से सब भेटिएको सूचना मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाइ 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई छाला निस्किएको मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लास फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ल यति छिटो आमा बन्न लागेको त
1: यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त
7: पाउँदैछु तबसम्म पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ। कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ। के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

उनै केही पिताजीका चरणमा गएर तोष्टालाई विन्ती गर्दा म भन्दा मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जाला वा नजाला तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गरिदिनु भयो र मेरो बाबु राजन स्वर्गमा मरेपछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा भयो, तर बुबाले भनेपछि मैले जानै पर्यो वर्ण त। वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो, जान चाहिँ जान्छु तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो, महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनु भयो वर्ण गर्नुभयो, अब तपाईँको पदमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कन शरीर बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरिमा बिहानी के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ बताउँछु राजो बाच। जय गुप्त सहस राक्षस सभान रिपु सैनिकान किरणान्य त्रैलोक्य बबुज श्रियम। राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु, विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित, र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्ग, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवती वासु ओम ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तरधनीभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, स्प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय हृदय नमो नमो भगवती वासुदेवाय शिरसे स्व नमो भगवती वासुदेवाय कवचाय, ओम नमो भगवती वासुदेवाय नेत्रत्रया बौषट, ओम नमो भगवती वासुदेवाय अस्त्रायपट, यसरी शरीरलाई बाँध्नु है त बिहानी जुरुक उठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने, अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखि ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षतले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुण शेपासाद स्थलेश्व माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतु विश्वरूप, जलमा मलाई भगवान माछाले रक्षा गरिदिउन्, थलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराहले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्वमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्धन सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दिवपमाप्ते पूर्व निरयात्मा धन्वन्तरले, कुभोजनमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले अज्ञानमा, बुद्धले पाखण्डमा, कल्कीले कली, कला मलात्मा केशवले, गदाया प्राप्तमा गोविन्दले, शारदीयामा विष्णुले, मध्याह्न दिनमा मधुले, अपराह्न दिनमा माधवले, स्वयंमा ऋषिकेशले, प्रदोषमा पद्मनाभले, अर्धरात्रमा ईश्वरात्रमा जनार्दन उषाकालमा दामोदरले, अनुसन्धामा विश्वेश्वरले, प्रभातमा हे चक्र हे रिपु सैन्य दण्ड दग्धी भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि छुन नसकुन् शत्रुले पनि अभेद कवच मैले लगाए, शंख ब्रह्मा जब सशंख आदि गरीका देवताको ध्यान गर्नु, मनन गर्नु, कीर्तन गर्नु, प्रार्थना गर्नु, आत्माको शान्ति गरिसकेपछि शत्रुले छुन सक्दैन, यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षितलाई आज्ञा गरी बक्सन्छ, हरे हरि शरणम् हरि शरणम् ओम हरे शरणम्।

महाराज परीक्षित। सुखदेव स्वामी ने स्थाप प्रकार नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को पाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है सद्यबाट। अनि संपूर्ण मामले लेकर बिन्ती गरे छन् मेरो भान्जा दुख पाए पछि कि आमा कि मामा हो कि होइन जानेर त त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुख पर्यो तपाईँले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर बिन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा हेर्नुहोस् जसको नुन पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन हुँदैन भने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापते स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची बिस्तारै स्वा बेसरी शम्भरासुर बिस्तारै स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दुब्लो दानम जति मोटो अब के भो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनिकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको शिर काटे तर चट्टै शिर काटे चट्टै काट्दा जब च्याप जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपटेर हानेको वज्रको प्रभावबाट शिर च्वाट गिडियो शिर च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरको बीचमा शिर च्वाट गिडिसकेपछि हाकार हुकार र चितकार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तुष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तुष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तेन्टा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तुष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लगेको यज्ञ गराउन लगेको वर्ण गराउन लगेको सम्मान गराउन लगेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परखेसनाको तँलाई तँलाई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेर जब तुष्टा ऋषिले भन्नुभयो हेर विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बीचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परिरह्यो अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर मान एक आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तुष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डरलाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरुषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोसिस पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि ल धन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे त पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस् गधा बनेर पनि तैँ तयारी छस् त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तबेको बदमास आज तसँग लड्ने हो लाइज भनेर लडाईँको लागि तयारी भयो
रानी त्यहाँ देखिन् उपरान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा आज्ञा गर्नुभयो लविश्वर अब म माथि हजुरको दया भाव रहोस् यदि म माथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नामको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढाई गरे इन्द्र महाराज पलायन बाद भागिसकेनन् लडाईमा यमले सकेनन् वरुणले सकेनन् कुबेरले सकेनन् आग्नि नैऋत्य वायुशान उर्वादो सारा दस्तिकपाल जित्यो रैरणले यस किसिमबाट जब त्यो मान डर लाग्दो वृत्रासुरले एक छत्रको राष्ट्रको अध्यक्ष भयो त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजीसँग विन्ती

ब्रह्मा कमलमा विष्णु जलमा सौनका ऋषि प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे। राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो। नवता सौनका ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन। अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे। श्याम सुन्दर भगवान गर्छौ पुकार श्याम सुन्दर भगवान गर्छौ पुकार दर्शन देऊ।

प्रभु आत्मा परमेश्वर प्रसन्न हुनुभयो, के माग्छौ देवतागणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस्, समस्याको समाधान गराई बख्शोस्। भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ, वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि, यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा, खै अब त्यो मलाई पनि थाहा छैन, त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम भयो भगवानबाट। प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरिमा वृत्रासुरलाई मार्न लागे। अब मणिदीप वासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे। परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, अनि त्यस्तै किन प्रान्त सौनका दृश्य प्रणाली, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कृतन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसके बहुसु। लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नु भएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको हाँडको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त। लौ दधिची ऋषिको हाँडको यन्त्र माग्न कस कहाँ कसलाई पठाउने भन्दाखेरि, ब्राह्मण सेव ब्राह्मण गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो खोला जतिको सिपालु कोही जातै हुँदैन, दिने गोरा चाहिँ बन्द, माग्ने गोरामा खुब टाटो हुन्छ हो। लौ त त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे, केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक गित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको। भनेपछि ब्राह्मणले के भन्दे, अङ्ग हिने था देही सर्व कर्म सुनक्षेम, अङ्ग हिन भएपछि शरीरको महत्व हुँदैन, कहाँ दिन्छु एक गित्ताको हाँड, सम्भव छैन भनिदिनु हो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे, बाहुनले फेरि अर्को जाल फाले, होइन। एउटा कुरा विन्ती गरौं गुरु, एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो, यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिई बक्सुनु पर्यो हाँडको यन्त्र भन्दा है। पुनर्ग्राम पुनर्वेतम पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभा शुभम कर्म न शरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदी बहिनी सारा ठाउँमा पाइन्छ, शरीर पाइँदैन कसरी दिउँ भन्नु हो। मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले, हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ, बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ, रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ, मरध्वज राजाले शरीरको हाफ दाहिनेपट्टि अगौनै काटेर दान दिए उनको कृति कस्तो रह्यो, फेरि कनशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो, त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए।

0: लक्ष्मी आभूषण भण्डारमा छड्की तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98 11 67 38 87।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
2: सामुदायिक रेडियो टीकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला